0: कुछ उनकी सुने कुछ अपनी कहें, आइए दीवान खाना में चलें।
1: जी सामिन, ये है आपका अपना प्रोग्राम दीवान खाना। आपके मेजबान हैं खलील शिराजी, वसीमा आबिद और मैं यानी खदीजा शाह।
2: प्रोग्राम दीवान खाना में तमाम सामिन को आदाब।
1: वसीमा जी, आज हमारे साथ एक नए साथी शामिल हो रहे हैं।
2: अरे तशरीफ लाए हैं खलील शेराजी, लेकिन किसी तारुफ के मोहताज नहीं ये। खलील साहब नए नहीं हैं, यूं कहिए दोबारा तशरीफ लाए हैं।
1: तो जनाब खुशामदीद दीवान खाना में भी और जापान में भी।
0: बहुत शुक्रिया, आप सबसे दोबारा मिलकर बहुत अच्छा लगा। तो जो सामीन पहली बार मुझे सुन रहे हैं उनको बताता चलूं कि मैं हूं खलील शिराजी। 2022 से दीवान खाना टीम के साथ शामिल रहा, बाद ऐसा पाकिस्तान चला गया था। वहां से दीवान खाना के जरिए कभी कभार दोस्तों से मुखातिब होने का मौका मिलता रहा है।
2: अरे ये भी बताइए ना कि खबरों में तवातर से सामीन आपको सुनते रहे, और ये नए साहब नहीं हैं, ये हैं काफ़ी पुराने।
0: जी बिल्कुल, काफ़ी, मैं काफ़ी मुत्तफिक हूँ।
1: अरे वाह, अच्छा आप काफ़ी इस तरह कह रहे हैं, मुझे लगता है कि जो है शिराजी साहब कहीं मोहनजोदड़ो से तो खुदाई में नहीं निकल रहे। अच्छा ये बताएं शिराजी साहब कि कैसा लगा दूसरी मरतबा जापान आकर आपको?
0: जी बहुत ज़बरदस्त, आप खुद ही देखें, बाहर का मौसम हो, चेरी के फूल हों और टोक्यो जैसा शहर, तो हर दिन खुशी का एक त्यौहार बन जाता है। इसीलिए तो पूरी दुनिया से टूरिस्ट उमड़ आते हैं जापान में।
1: जी।
2: और आप कहाँ कहाँ गए जापान में इस महीने में?
0: मुझे किसी ने बताया कि सिनफी बुनियाद पर तशद्दुद से निपटने वाले कुछ लोग पाकिस्तान से जापान आए हैं, तो मैंने सोचा कि उनसे बहुत कुछ जानने का मौका मिलेगा, तो मैं सीधा उनके पास चला गया।
1: तो फिर क्या सीखा, हमें भी सुनाइए जल्दी से।
0: अब इतनी जल्दी भी नहीं सुना सकता।
2: चलें चलें, आराम से चलिए, पर चलिए ज़रूर।
0: जी जी हाँ, तो आखिर अप्रैल में महकमे समाजी बहबूद पंजाब के 11 अफसरान जापान आए थे। ये लोग सिंफ की बुनियाद पर तशद्दुद के मसले से निमटते हैं।
1: किसी मुतालिती दौरे पर आए होंगे वो?
0: ये जापान बैन अल-अक़वामी तआवुन एजेंसी यानी जायका के ज़रिए एहतमाम एक ट्रेनिंग कोर्स में शिरकत के लिए आए थे।
2: अच्छा, आपने उनसे मुलाकात की, तो कैसी रही?
0: मुलाकात नहीं, मुलाकातें। मैंने उनसे वो सब कुछ पूछा जो मेरे जहन में था, और उनके जवाबात को रिकॉर्ड भी कर लाया ताकि सामीन भी इस गुफ्तगू का मजा लें।
1: अच्छा ये बताएं कि सिन्फी तशद्दुद की रोकथाम कैसे की जा रही है?
0: हुकूमत पंजाब 2021 से जापान के साथ मिलकर खवातीन को सिन्फ की बुनियाद पर तशद्दुद से बचाने के लिए कोशिशें हैं।
2: अच्छा, तो फिर आपकी जापानी शुरका से भी मुलाकात हुई होगी?
0: जी बिल्कुल, पाकिस्तानी अफसरान के साथ साथ मुझे एक जापानी खातून से भी गुफ्तगू का मौका मिला जो पाकिस्तान में उनके साथ 2 साल काम कर चुकी हैं।
1: अच्छा शिराजी साहब, आगे बढ़ने से पहले मुझे आप ये बताएं कि सिन्फ की बुनियाद पर तशद्दुद या सिन्फी तशद्दुद ये है क्या?
0: यही मेरा भी पहला सवाल था जो मैंने मोहम्मद सुलेमान साहब के सामने रखा। वो सोशल वेलफेयर डिपार्टमेंट पंजाब में प्लानिंग एंड इवेल्यूएशन के डायरेक्टर हैं, तो उन्होंने बताया।
3: सबसे पहले तो आपका बहुत बहुत शुक्रिया कि आपने मुझे ये मौका फ्राहम किया। मेरा नाम मोहम्मद सुलेमान है, मैं डायरेक्टर प्लानिंग एंड इवेल्यूएशन हूँ सोशल वेलफेयर डिपार्टमेंट गवर्नमेंट ऑफ पंजाब पाकिस्तान में।
0: सर, ये ट्रेनिंग चूंकि सिन्फ की बुनियाद पर तशद्दुद के हवाले से है, तो हमें ये बताइए कि सिन्फ की बुनियाद पर तशद्दुद से क्या मुराद है, आम फहम अंदाज में, कि लोग समझ पाएं?
3: अगर इस बात को आप आम फहम अंदाज में, तो जैसे कि लफ्ज सिन्फ से जाहिर है, सिन्फ से मुराद है किसी की बुनियाद, किसी के ऊपर तशद्दुद करना कि क्या वो एक पर्टिकुलर किसी एक सिन्फ से बिलोंग करता है। मसलन कोई खातून है, कोई बच्चा होने की बुनियाद पर, या किसी ट्रांसजेंडर होने की बुनियाद पर। तो जब कोई इस किस्म के तशद्दुद के वाकयात हो रहे हैं उसकी क्या सिर्फ उस सिन्फ की बुनियाद पे, तो उसको हम सिन्फी तशद्दुद कहते हैं।
2: अरे भी इस्तेहसाल की इजाज़त तो वाकई बिल्कुल ना होनी चाहिए। पता नहीं बेचारी कितनी खवातीन होंगी जो इस अज़ियत से गुजर रही हैं।
1: अच्छा पाकिस्तान में कहाँ कहाँ इसकी शरह ज़्यादा है, कुछ पता लगाया आपने?
0: वो चूँकि पंजाब की सतह पर काम कर रहे हैं, इसलिए सुलेमान साहब ने सिर्फ सूबे पंजाब के हवाले से बताया।
4: ठीक है। अच्छा पंजाब में सर क्या सूरत हाल है, कहाँ पे लोग इसका शिकार हैं, खासकर खवातीन, और कौन कौन से किस किस्म के तशद्दुद का वो शिकार हैं?
3: बेसिकली जो पंजाब में देखें, पंजाब पाकिस्तान में या पंजाब में कोई अथेंटिक अगर आप कहें ना डेटा, तो इस सिलसिले में कोई अवेलेबल उस तरीके से नहीं होता। लेकिन अगर आप इसको देखा जाए तो पिछले साल 2025 में अंदाजन तकरीबन कुछ 30,000 के करीब खवातीन ने के रिपोर्ट हुए हैं केसेस। अब इससे मुराद मेरी ये बिल्कुल नहीं है कि सिर्फ 30,000 खवातीन के ऊपर لیکن یہ تقریباً 30,000 کے قریب مختلف لیول پہ، جس میں پولیس بھی ہو سکتا ہے، جس میں پنجاب میں سیف سٹی اتھارٹی بھی ہے، جس میں سوشل ویلفیئر ڈپارٹمنٹ کے ادارے بھی ہیں، جس میں پنجاب وومن پروٹیکشن اتھارٹی کے ادارے بھی ہیں، تو 30,000 سے زائد کیسز وہاں پہ رپورٹ ہوئے ہیں. اور ان میں اگر جہاں تک اس کی بات کی جائے کہ کون سے تشدد ہے، بیسکلی جو چیزیں ابھی ڈیٹا ہمارے پاس کچھ اویلیبل ہے اس میں، تو لاہور کیونکہ سب سے بڑا شہر ہے تو یہاں پہ سب سے زیادہ رپورٹنگ ہے، اور اس میں جو سیکس کی بنیاد پہ جو تشدد کے واقعات بھی سامنے آئے. لیکن جو ساؤتھ پنجاب ہے اس میں زیادہ ڈومیسٹک وائلنس، کیونکہ وہاں پہ ایک جس کو وہ کہتے ہیں نا کہ پیٹریارکل سوسائٹی وہاں پہ ایگزسٹ کرتی ہے، تو وہاں پہ مرد اپنی مردانگی کو اس میں شو کرنے کے لیے تو زیادہ تر گھریلو تشدد کے جو کیسز ہیں وہاں پہ ہیں. اور یہی وجہ ہے کہ پنجاب حکومت نے جو اپنا سب سے پہلا جو سینٹر وومن پروٹیکشن سینٹر بنایا تھا 2018 میں، وہ ملتان ساؤتھ پنجاب پاکستان میں ہی بنایا ہے.
1: بے حد حیران کن، صرف پنجاب میں اور صرف گزشتہ ایک سال میں 30,000، یقین کرنا مشکل ہے.
0: حقیقی تعداد اس سے کہیں زیادہ ہو سکتی ہے. سلیمان صاحب نے بتایا کہ بہت سے کیسز تو نہ رپورٹ ہوتے ہیں اور نہ ہی گنتی میں آتے ہیں.
2: ارے وہ کیوں بھائی؟
0: اس کی نفسیاتی وجوہات ہیں وسیمہ صاحبہ، جن کے بارے میں نے ماہر نفسیات سے پوچھا جو خوش قسمتی سے اس ٹریننگ کورس میں شریک تھیں.
5: میرا نام آمنہ غنی ہے اور میں ایز اے سائیکالوجسٹ کام کر رہی ہوں شیلٹر ہوم یعنی کہ دارالامان حافظ آباد میں، جو کہ سوشل ویلفیئر ڈپارٹمنٹ پنجاب کے انڈر آتا ہے.
4: اب پنجاب کی میڈم صورتحال کیا ہے؟ کہاں پہ لوگ زیادہ تر اس کا شکار ہوتی ہیں اور وجوہات اس کی کیا ہیں آپ کے خیال میں اسپیسیفک ایریاز کا؟
5: اس میں میرے خیال میں پنجاب میں زیادہ اگر ہم وائلنس کا ریشو دیکھیں تو رپورٹ زیادہ تر یہ ہوتا ہے بڑے شہروں میں، کیونکہ وہاں پہ لوگوں کو نالج زیادہ ہوتا ہے، لوگوں کو اویئرنیس ٹاکس زیادہ ہیں وہاں پہ زیادہ. بگ سٹیز میں اویئرنیس زیادہ ہونے کی وجہ سے رپورٹنگ زیادہ ہے، لیکن جو اس کا شکار خواتین ہیں وہ بیکورڈ ایریاز میں زیادہ ہے، ریموٹ ایریاز میں زیادہ ہے، کیونکہ ہماری سوشو کلچرل انفلوئنس اتنا زیادہ ہے ہمارے اوپر کہ ہمیں یہ بتایا جاتا ہے کہ اپنا گھریلو میٹر گھر تک ہی رکھنا، اس کو آگے آپ نے لے کے نہیں جانا. لہٰذا یہ بیکورڈ اور ریموٹ ایریاز میں ہے ضرور، لیکن یہ رپورٹنگ اس کی کم ہے، رپورٹنگ بگ سٹیز میں زیادہ ہے.
1: بہت افسوس کی بات ہے. ویسے شاد عظیم آبادی نے کہا تھا، خاموشی سے مصیبت اور بھی سنگین ہوتی ہے.
2: خدیجہ، تشدد جو چپ چاپ برداشت کرتے ہیں وہ شاید سمجھتے ہیں کہ گھر کی بات گھر تک رہے تو اچھا ہے.
1: یعنی ایک طرف تشدد کرنے کی عادت اور دوسری جانب سہنے کی عادت.
0: صرف عادت ہی نہیں، کچھ نفسیاتی وجوہات بھی ہیں.
4: اچھا میڈم، آپ چونکہ سائیکالوجسٹ ہیں تو ہم آپ سے یہ جاننا چاہیں گے کہ یہ جو صنف کی بنیاد پر تشدد جو لوگ کرتے ہیں جب یہ ہوتا ہے، اس کے پیچھے نفسیاتی عوامل کیا ہیں؟ کون سی وہ چیزیں ہیں جن کی وجہ سے انسان یہ کرنے پر مجبور ہوتا ہے؟ میں سہنے والے کی بات نہیں کر رہا جو کر رہا ہوتا ہے اس کی.
5: اچھا، اس میں جو ہمارے شیلٹر ہوم میں آتے ہیں اس پہ بیسیکلی میری جو ایم فل کی ریسرچ ہے وہ بھی شیلٹر وومن پہ ہے، یعنی کہ جو خواتین ہمارے پاس شیلٹر لیتی ہیں ان پہ ہوتی ہیں. تو بیسیکلی اس کے کچھ ڈیموگرافکس ہیں جو میں نے ریسرچ بھی کیے ہیں، باقاعدہ میری ایم فل کی ریسرچ اس چیز پہ تھی. وہ مرد حضرات جو خواتین سے دور رہتے ہیں، کسی بھی جاب کے سلسلے میں رہتے ہیں، کسی بھی فار ایگزامپل ان کا تعلق کسی ایسے ڈپارٹمنٹ سے ہے کہ وہ ان کو جاب کی وجہ سے، کاروبار کی وجہ سے ساتھ نہیں رہتے، تو ان دا مین وائل ان کی جو سائیکولوجیکلی ان کی ڈیولپمنٹ ہے وہ ڈفرینٹ ہوتی ہے، کیونکہ وہ فیملی کو اتنا ٹائم نہیں دے پاتے. لہٰذا وہ ایک دور رہنے کی وجہ سے ان کی سائیکولوجیکل انالیسز اگر ہم کریں تو وہ فرق ہوتا ہے ایز کمپیئر ٹو دوز مین جو کہ اپنی بیوی کے ساتھ رہ رہے ہیں. تو جب کبھی وہ اپنے کام سے واپس آتے ہیں تو وہ ان کی جو سائیکی ہوتی ہے وہ انہیں اثر کرتی ہے اور وہ وائلنس کی طرف جاتے ہیں. پھر اس میں کور ریزن ڈرگ ایڈکشن کی آتی ہے، ڈرگ جو ہسبینڈ ڈرگ لیتے ہیں وہ بھی ابیوزرز ہوتے ہیں. پھر اس کے علاوہ کچھ چائلڈ ہوڈ انفلوئنسز ہوتے ہیں، مطلب وہ جیسے کہتے ہیں نا کہ اگر کسی نے بچپن میں فیس کیا ہے ابیوز کو تو وہ بڑے ہو کے بھی ابیوزر ہی بنتا ہے. تو یہ پورا ایک سائیکل ہوتا ہے. تو اس کی مے بی ایک وہ ہم پڑھتے ہیں سائیکو ڈائنامک اپروچ نا، اس کے اکارڈنگلی ہو سکتا ہے کہ اس مرد کو بچپن میں ان کے ماں باپ کی طرف سے وائلنس کا شکار ہوا ہو یا بلنگ کا شکار ہوا ہو، کوئی بھی ایسی چیز جو اس کے مائنڈ میں بیٹھ گئی ہو اور اس وجہ سے وہ اب اپنی بیوی پہ بھی وائلنس کرتا ہو. اور تیسرا ایک سوشل کلچرل پرسپیکٹو بھی آتا ہے جو کہ ہمارا پاور انالیسز ہے کہ ہمارے ہاں ایک پیٹریارکل سوسائٹی ہے ایز اے ہول، تو میل کی اپ برنگنگ ہی اس طرح سے کی جاتی ہے کہ اس کو فیل ہوتا ہے کہ ہی از ڈومینیٹنگ، ہی شوڈ ڈومینیٹ ہر وائف، اس نے اپنی وائف کو ڈومینیٹ کرنا ہے. لہٰذا ایک سوشل کلچرل پرسپیکٹو بن چکا ہے یہ پیٹریارکل سوسائٹی کا.
2: درست کہہ رہی ہیں. ویسے میرے خیال میں ان سب کی جڑیں پدر شاہی معاشرے میں کافی گہرائی تک پیوست ہیں،
1: اور اب ہمیں جاپانی خاتون کے تاثرات سے بھی آگاہ کیجیے۔
0: جی ضرور، یہ خاتون ہیں اسامی مری صاحبہ، جو کہ جائکا کی اسپیشلسٹ کے طور پر پاکستان میں سال 2021 سے 2023 تک کام کرتی رہی ہیں۔ وہ خواتین کے تحفظ کے مراکز اور پناہ گاہیں بطور ایڈوائزر دیکھتی رہی ہیں۔ انہوں نے مجھے بتایا کہ صنفی تشدد کی شکار خواتین سے بات کر کے وہ حیران رہ گئیں۔
2: اچھا خلیل صاحب، یہ وہی اسامی صاحبہ ہیں نا جو جینڈر بیس وائلنس کے متاثرین کے لیے منصوبے کی مشیر تھیں؟
0: جی بالکل وہی ہیں، وہ ابھی بھی جائکا میں پاکستان کے لیے کام کر رہی ہیں۔
6: مجھے
1: حیرت تھی کہ وہاں کافی زیادہ متاثرین نوجوان خواتین تھیں، ان میں سے کئی ابھی غیر شادی شدہ بھی تھیں، لیکن ان پر زبردستی کی شادی یا والدین کی مرضی کی شادی مسلط کی جا رہی تھی، انہیں والدین کے منتخب کردہ شخص سے شادی کرنی پڑ رہی تھی، اس سے نہیں جسے وہ چاہتی تھی۔ ناپسندیدگی کی وجہ سے ان میں سے کئی گھروں سے بھاگ گئی۔ دوسری طرف ایسی خواتین بھی تھیں جو پہلے سے شادی شدہ ہونے کے باوجود فرار ہوئیں۔ ایسے معاملات میں نے سنا کہ بھاگنے سے پہلے انہیں فیصلہ کرنا پڑتا ہے کہ آئندہ کس سے شادی کریں گی۔ اس سے مجھے ادراک ہوا کہ پاکستان میں خواتین کے لیے شادی کتنی اہم ہے، اور شادی کے علاوہ عملی طور پر تقریباً کوئی متبادل بالکل نہیں ہے۔ میرے لیے بڑی چونکا دینے والی حقیقت تھی، کئی کیسز ایسے تھے جہاں والدین نے کہا تمہیں اسی شخص سے